0: ना कोई होया ना कोई होया मरेगा ना कोई होया ना कोई होना कोई होया ना कोई होना गुजरी चल मरेगा ना कोई होया ना कोई होना गुजरी चल मरेगा
1: साहिब कमाल वाली दो जहां जहरा जहूर हाजरा हजूर सब कला भरपूर बाणी के वोहित नाम के जहाज सबर तखत मालिक दस गुरु साहबान की जुगो जुग तलजोत तन तन श्री गुरु ग्रंथ महाराज जी की पावन पवित्र गोद विच एक मन एक चित होकर सज बैठी गुरु रूप साहब संगत प्यार सहित फतेह बुलाओ जी गज के आखो वाहिगुरु जी का खालसा वाहिगुरु जी की फतेह। आप सब प्रदेशों में वस रही सिख संगत को होले महल्ले के पवित्र समागम की ढाडी हथे वालों लख लख बधाई होवे। खालसा पंथ हमेशा 365 दिन बाद आने वाले इस दिन की उड़ीक करता है। होले का दिन सिख के मन अंदर एक नवा हुलास एक नवी चढ़ती कला नवी तरंगा पैदा करता है। गुरु के प्यार नाल उसनों होर गूढ़ा करके जोड़ता है। अज तुसी इत्थे भी यत्न किया है कल वैनकूवर रात एपसे फोर्ट अज इत्थे दशमेश दरबार दे विच शब्द चौंकी गतकेबाजी भी रस्सी खेडा जो इस दीवान की समाप्ति तो बाद होनिया हन और ताड़ी दरबार कीर्तन दरबार कथा वाचका ने सारे ने आपो अपने समय दे विच होले महल्ले दे विषय संबंधी आप जी नाल विचारां कीतियां हन। आनंदपुर साहब की धरती उत्ते इस वेला 27, 28 और 29 मार्च में होला महला मनाया गया जिथे सिख संगत ने बहुत वड्डी तादाद दे विच एकत्र होके तखत श्री केसगढ़ साहब तखत श्री आनंदपुर साहब की पावन धरती उत्ते किला आनंदगढ़ साहब किला लोहगढ़ किला फतेहगढ़ किला होलगढ़ विखे थां थां सतगुरां दे चरणां में जाके नमस्कारां कीतियां गुरमत विचारा हुई सियासी विचारा हुई संगत ने बहुत वे वे लंगर ला के आए हुए गुरमुख प्यार की सेवा की है। होली हिंदुस्तान का बहुत ही पुरातन महान त्यौहार रहा। सत युग की कथा अनुसार उस वक्त के हुए राय हरनाक्ष ने ऐलान किया कि मैं ही रब हाँ सारे संसार के लोग मैनू ही रब करके पूजो होर दूजा रब संसार से कोई नहीं। और इलाके की प्रजा का भय मन लगी और तलवार तो डरते सारे ही जले हरनाक्ष थले हरनाक्ष कह लग पे पर अपने घर में ही बगावत की ऐसी सुर पैदा हुई। पंजाबी का चार कहता है तमाशे इनकलाबा ने सितारे वेखते रहते ने दुब दिया किश्ती करो किनारे वेखते रहते ने कखा की कुली चो बगावत जम रही है शाही महिला ने मनारे वेखते रहते ने। नहीं सी पता हरनाक्ष कि वो अपने घर में पैदा होने वाला पुत्र ही उन्होंने रब की महान शक्ति का एहसास करवाएगा। प्रोफेसर मोहन सिंह जी कहते हैं रब एक गुंजलदार बुझाथ रब एक गोश धंधा खुल लगे पेट इसके काफर हो जाए बंदा काफर होना डर के जीवे वो खोजो मूल ना खुजी लाई लग मोमन के नालों सानू खोजी काफर चंगा। प्रहलाद नू बचपन तो ही रब की सोची सी बचपन तो ही रब का ना जपता सी उन्हें वेख्या सी किवें भगवान ने बाबे आवे विचों बिल्ली के बच्चों की रक्षा की और राम राम जपन लग पाया नहीं छोड़ो रे बाबा राम राम जदों हरनाक्ष ने उत्ते हर किस्म की सख्ती की। इथों तक भाई गुरदास जी कहते हैं कि उन्हों अग्नि में सारण का प्रोग्राम बनाया उन्हों जल में डोबण का प्रोग्राम बनाया उन्हों पहाड़ तो सट के मारन का यत्न किया गया। जल अग्नि मह कपया जलिया ना डूबा गुर प्रसाद गुरु की कृपा नाल ना उन्हों जल डोल सकया ना उन्हों अग्नि सार सकी ते ना बड़े पहाड़ा तो डेग के ही वह मौत को प्राप्त हो सकया क्योंकि उसका राखा अकाल पुरख सी। वो भी भूआ होलका जिन्होंने वरदान लिया सी کہ تینوں اگ سار نہیں سکتی. اہنکار دے وچ اپنے بھتیجے نوں گود وچ لے کے اگ وچ بیٹھ گئی. پرہلاد آپ بچ گیا پر ہولکا سڑ گئی. نیکی دی بدی اتنے ہوئی اس جت کے پرتیق وجہ یہ ہولی ہندوستان کے لوگوں نے منا شروع کر دیتی. بھائی گرداس جی کے لفظوں ماریا سکہ جگت نانک نرمل پنچ چلایا. جب اس نرمل پنچ کی تحریک ہندوستان میں گرو نانک دیو صاحب نے پیدا کی علامہ اقبال کے لفظوں پھر اٹھی آخر سدا ایک توحید کی پنجاب سے ہند کو جگایا ایک مرد کامل نے خواب سے. ہندوستان کے لوگوں نے اس پوتر تہار کا روح بگاڑ دیتا. ایک دوجے پہ گند مند سٹن لگ پائے. رنگ سردے سردے ایک دوجے دیا اکھا وچ پا دینا. کپڑے برباد کر دینے. گٹیا قسم کے مخال اج بھی پنجاب کی دھرتی تے کچھ ہو رہا ہے. میں آپ دیکھا دوابے کے کئی نگر جتھے اجے تک سکھی کی سوچی نہیں اتنے نکے نکے بچے گٹیا طریقے اجے بھی ہولی کھیلتے ہیں. جدو کہ گرو صاحب نے 239 سال کی لمبی جدو جہد کر کے سکھ سنگھرش نو پیدا کیتا ہے. ایک سدھانت نو پیدا کیتا ہے. سانو نیارا پر دیتا ہے. جب رکھ خالصا رہے نیارا تب رکھ تیز ہوں میں سارا. جب رکھ گہم دپن کی ریت میں نہ کرو ان کی پرتیت. نیارا پن خالصے نو دے لئی گرو گوبند سنگھ مہاراج نے پہلا خالصا پن سجیا. 1756 وکرمی 3 مارچ 1699 عیسوی کی وساکھی نو آنندپور صاحب اتنے بہت وا کٹ چھڈ کے خالصا پنچ کی ساجنا کی. اس دھرتی سے ہولے محلے کی تحریک کا آرم ہوا. آؤ ساری سنگت سب کو پہلے خالصا پنچ کی اس پوتر سمرت ہوئے شری آنندپور صاحب نت نسک ہوئیے. وار وار جنڈاؤ پندرہ پرنام خالصا کی پوتر سمرت ہوئے شری آنندپور صاحب کے چرنوں میں کھیل کی جا رہی ہے.